0: روشنی جو قافلو منزل طرف گامزن، مظہر اسکول سسٹم محراب پور، شاندار تدریسی عمارت، پروفیسر قربان علی میمن اکیڈمک بلاک جو انعقاد، محنتی مشاق تجربے کار تدریسی عملو سرسبز باغیچو، بائک کار پارکنگ، بہترین فرنیچر، شاندار کمپیوٹر، فزکس، کیمسٹری بایولوجی جو لیبارٹریوں، آڈیو ویژول لیکچر سسٹم جی سہولت، کیمسٹری، فزکس، بایولوجی، ریاضی انگلش تے خصوصی توجہ، انٹری ٹیسٹ ذریعے میڈیکل انجینئرنگ میں قابل تحسین نتیجہ، راندن جو میدان اتے منعقد تھیندڑ مقابلہ، تحریر، تقریر ذہنی آزمائش جا مقابلہ، پہنجے اکھن جے نور نیانن پیارن پٹن جے مناسب تعلیم تربیت لائے اجو ہی مظہر اسکول سسٹم محراب پور جی وزٹ کریو۔ ودیق رابطے لائے ڈاکٹر الطاف حسین میمن، مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم، کانٹیکٹ نمبر 03000027234، نثار احمد میمن، پرنسپل مظہر اسکول سسٹم محراب پور، کانٹیکٹ نمبر 3018654533। खुशखबरी, क्या आप बालों के झड़ने से परेशान हैं? अब फिक्र छोड़िए, शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज, एक्सोसोम्स एंड पीआरपी ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार, कमजोर जड़ों को मजबूत बनाए, नए बालों की निशोनुमा में मदद दे, बालों को घना और सेहतमंद बनाए। घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक, नज़्द रेलवे फाटक अक्सा मस्जिद, थरी रोड मेहरापुर, 03000338569।
1: खुशखबरी, जर्मन होम्योपैथिक क्लिनिक सामू वधन बोटा पेट्रोल पंप, कोटड़ी कबीर रोड मेरापुर, कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एमए डीएचएमएस सिंध आरएचएमपी इस्लामाबाद, होम्योपैथिक कंसल्टेंट फैमिली फिजिशियन सीनियर लेक्चरर, नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह, हर अरबा खमीस जुमे छंछर आचर सोम।

0: मेहराबपुर ऐं भरपासे जी अवाम लाइ खुशखबरी पेट्रोल जे खर्च मां जान छॾायो ऐं रोज़ जे खर्च खां बचो A1 ऑटोज़ पुराणी सिंध बैंक बिल्डिंग मेहराबपुर तां सुपर स्टार इलेक्ट्रिक बाइक खरीद करियो स्पेयर पार्ट्स ऐं माहिर मकेनिक जी सहूलियत पिण मौजूद आहे उन सां गॾु सिंध शादी हाल सां गॾोगॾु A1 ऑटोज़ थरी रोड मेहराबपुर में ब्रांच 2 ते मेट्रो इलेक्ट्रिक बाइक इलेक्ट्रिक रिक्शा पेट्रोल लोडर रिक्शा ऐं CNG रिक्शा पिण दस्तियाब आहिनि رابطے لائے ملک خوشی محمد 0302-3295-894 این فیس محمد پہیار 0300-311-8956 A1 آٹوز مہراپور نالو آہی اعتماد جو
1: خوشخبری جرمن ہومیوپیتھی کلینک سامو ودن پوٹا پیٹرول پمپ کوٹری کبیر روڈ مہراپور کراچی اسلام آباد جو مشہور ڈاکٹر منظور حسین میمون MA DHMS سندھ RHMP اسلام آباد ہومیوپیتھی کنسلٹنٹ اینڈ فیملی فزیشن سینئر لیکچرر نواب شاہ ہومیوپیتھک میڈیکل کالج نواب شاہ ہر اربع خمیس جمعے چھنچھر آچر سوم

0: जी दोस्तों, वक्त थियो आहे न्यूज़ ब्रेक जो। न्यूज़ ब्रेक खां पोइ वापसि वरी वरंदासीं। ॿुधंदा रहो जी एफ एम नेटवर्क।
1: जिस धरती से जुड़ा है कलंदर लाल शहबाज,
2: उसी खित्ते की बनी है आवाज।
1: जीए एफएम 88 नेटवर्क,
2: सिंध की आवाज।
3: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज।
4: بچاو والے وزیر خالد بن سلمان جی ملاقات پاکستان اے سعودی عرب وچ میں دفاعی سہکار ودھائن والی کوششوں جاری رکھن تے اتفاق۔ سعودی عرب میں شہری اقتصادی ہندن تے حملن بابت بے خیالن جی ڈیوٹ کئی وئی۔ سعودی دفاع والے وزیر خالد بن سلمان چیو ہے تو ملاقات دوران مکہ دفاعی معاہدے تے تھل فوجی سربراہن جی گڈجانی جو بھی جائزو ورتو ویو۔ مکہ دفاعی معاہدے کے عسکری سہکار میں تبدیل کرن جو عزم پہ ورجایو ویو۔
5: Must never be divide them, therefore in nations not divide them, therefore any attempt to stop be treated as an act of war. India must make no mistake about it.
6: भारत से गलत फहमी जो शिकार न रहे, पाकिस्तान से जो पानी रोकण या रुख मोड़ वाली कें भी कोशिश के जंगी कदम समझो मिलो। कैडल कॉमन जनरल असेंबली के खिताब कंदे वजी अजम शहबाज शरीफ चयो त नदियूं कॉमन जी उन उचाईंदियूं आहिनि, विराईंदियूं न आहिनि। सिंधु दरिया जो निज़ाम न रुगो पाकिस्तानी अवाम पर खिते लाइ ज़िंदगी जी ज़मानत आहे। भारत पारां सिंतास पाकिस्तानी अवाम पर खिते लाइ ज़िंदगी जी ज़मानत आहे। भारत पारां सिंतास फ़ाइदे खे हिकु तरफ़ो मुअतल रखण वारे फ़ैसिले जो को बि कानूनी जवाज़ नाहे। कश्मीर पाकिस्तान जी शहर आहे ऐं रहंदो। कश्मीरनि जी सियासी ऐं सिफ़ारती हिमायत जारी रखी वेंदी। पाकिस्तान, सऊदी ऐं तुर्की जो दिफ़ाई मुआदो बि कंहिं मुल्क ख़िलाफ़ नफ़ल ख़िते जे अमल लाइ आहे।
4: خیبر پختونخوا کے علاقے ڈیرا اسماعیل خان میں چیک پوسٹ ویجو ابگھاتی حملوں 6 پولیس اہلکار سمیت 12 جنا شہید، 25 کا ودی کے زخمی۔ ابگھاتی بمبار بارود سے بھرل گاڑی گئے امن میلا چیک پوسٹ سے ٹکرائے چھڈیو۔ شہیدن میں 6 پولیس اہلکار، ایک کسٹم آفیسر، 2 عورتوں، ایک بار شامل۔ زخمی کے کھڑی ویندڑ ایمبولینس تے پہ فائرنگ، 2 رضاکار شہید تھی ویا، 3 زخمی۔ سیکورٹی فورسز علاقے میں پہنچی سرچ آپریشن شروع کرے چھڈیو۔ صدر، وزیر اعظم، گھریلو وزیر ایں بین پارا واقعے جی مذمت، انسانی جان کے نقصان کے دکھ جو اظہار۔ دہشت گردن خلاف کاروائیں جاری رکھنے والے سمجھو اور چاہو۔
6: لانگ مارچ کا پوئی گالیوں کرنی واہن تا پہلی چھوڑا تھیو کئی منجن کے پیش کے بڑے وزیر اندر ساتھ اچھا گلائی وفاقی حکومت کے گالیوں جی آج کا نظری شاہر میں سندر ساتھ اچھا گلائی دے سویل آفریدی جو تک کئی منجن گالیوں لائے پہلی میں تیار واسی ہانے بھی ہیں وفاقی حکومت آسان جی اسٹیبلشمنٹ سا گار گر نلے ہی رہی آئے ملک اپنے کی شخص جی گار نلے دی جو نمائن